0: बहुत फुल ऑफ मीनिंग पैशंस जज्बात हैं एहसासात हैं, लेकिन वो आज सुने नहीं जा रहे हैं, तो क्या उनकी कीमत और उनकी अफादियत में कहीं कोई सवालिया निशान लगता है? जैसे आप अपने काम कर रहे हैं, हो सकता है एक वक्त में उसकी पजीराई उतनी हो रही हो जितनी आप तवक्को रखते हैं।
1: काश ऐसा हो सके। नहीं, देखिए अभी ये है कि लता और मोहम्मद रफ़ी को भी जिस तरह से समाज ने दरकिनार कर दिया है
0: जी,
1: और जो नई नस्ल है
0: जी,
1: वो उससे कोई भी मीनिंग अक्स करने को तैयार नहीं है। वो मास्टरपीसेस थे
0: जी,
1: और मेरे नज़दीक आज भी हैं और मेरे नज़दीक हमेशा रहेंगे। लेकिन जो नए मास्टरपीसेस हैं वो जो पंजाब के सिंगर्स और लड़के लड़कियां कोशिशें कर रहे हैं,
0: जो भी वो स्पोर्ट्समैन हो या बाकी हैं,
1: नहीं जिस तरह के म्यूजिक और लिरिक्स लिखे जा रहे हैं
0: जी,
1: मतलब इंटॉक्सिकेटेड हालत में, अब नए दौर के
0: बहुत सारे इलाकों में, मेरे ख्याल से इसे हम सिर्फ पंजाब तक महदूद नहीं समझते हैं, बहुत सारे इलाकों में
1: नहीं वो हो रहा है, लेकिन पंजाब में वो मोनेटाइज हो चुका है, पंजाब में उससे करोड़ों रुपए कमाए जा रहे हैं।
0: चलिए हम अपनी बात को आगे बढ़ाते हैं। आपने फरमाया कि नई नस्ल की तरबियत उस तरह से नहीं हुई कि वो उन चीज़ों की कदरों का तयन कर सके, तो नई नस्ल की रहनुमाई में आपका भी बहुत बड़ा रोल एक उस्ताद की हैसियत से भी है, तो आप जो नई नस्ल तैयार कर रहे हैं उसमें क्या क्या इनपुट्स आप दे रहे हैं जिससे वो एक मैच्योर और फन की कदर को समझने और जानने वाली नस्ल के तौर पर सामने आए?
1: देखिए फिर भी उसमें भी हमें यही कहना चाहिए कि वो भी कोशिशें ही कोशिशें हैं। तो क्या होता है कि आप जब अपने स्टूडेंट्स के साथ होते हैं तो एक घंटा डेढ़ घंटा आप उनके साथ होते हैं, और उस एक घंटे और डेढ़ घंटे में आप उनको बदलना चाहते हैं, और उनको पहले ही बदला जा चुका है उनके स्कूल ने, उनके कॉलेज ने, मैं पोस्ट ग्रेजुएट स्टूडेंट्स को पढ़ाता हूँ
0: जी,
1: तो उनको बहुत कुछ, बहुत सारे लोग उन्हें पहले ही बदल चुके हैं, तो उनके काफ़ी डिस्टॉर्शंस हो चुके हैं, और अब तो हालत यह है कि अगर उनके तलफ़ुस पे आप उनसे कह दें कि ये फिर नहीं, ये फिर होता है
0: जी,
1: तो वो इस पर भी बहस करना चाहते हैं कि आप गलत कह रहे हैं। उनको मैं हमेशा ये कहता हूँ कि ये जो आपने स्क्रिप्ट लिखी, ये जो आपने कहानी लिखी, ये जो आपने स्क्रीन प्ले लिखा, क्या ये वर्ल्ड क्लास है? और वर्ल्ड क्लास का तयन कैसे होगा? क्या ये किसी तरह की हैप्पीनेस में इजाफा कर रहा है? क्या ये किसी को सोचने के लिए कुछ दे रहा है? क्या इसके अंदर कोई समाजी हैसियत मौजूद है? तो जो कुछ कदरें हैं कि क्या ये इंसान को किसी बात पे सोचने के लिए मजबूर कर रहा है? अगर दो सवाल भी वो करता है, आपका प्रोडक्शन या आपकी कहानी, और एक और जो आजकल हम कहते हैं बेगडल टेस्ट
0: जी,
1: तो बेगडल टेस्ट ये है कि जितनी भी फिल्में हिंदुस्तान में बनती हैं, क्या उसमें जो भी औरतों के रोल होते हैं वो मर्द कैरेक्टर को आगे बढ़ाने के लिए लिखे जाते हैं, तो क्या एक पूरे प्रोडक्शन में कोई एक औरत 5 मिनट तक अपने साथ होती है, और क्या वो अपने जेंडर की बात कर पाती है या अपनी बात कर पाती? नहीं, वो किसी और की बात कर रही होती है। तो इस तरह की बुनियादी चीज़ें हैं जिससे मतलब हम उन्हें आगाह करने की कोशिश करते हैं कि ये जो रैट रेस है, जिस तरह का कंटेंट अभी बनाया जा रहा है, तो अगर आप उससे अलग नहीं जाएंगे तो आप जैसे नाले में भी बहाव होता है और दरिया में भी बहाव होता है और समंदर में भी बहाव होता है, तो आप समंदर तक नहीं पहुँच पाएंगे। अब ये एक ऐसी कोशिश है जो हम लोग किए जा रहे हैं, लेकिन यहाँ पर 2-4 टीचर्स जो पूरा सामाजिक बदलाव है उसके आगे सीना से पर होके तो नहीं खड़े हो सकते,
0: लेकिन किसी को खड़े होना होता है,
1: कोशिशें जारी हैं। देखिए इस वक्त मैं अपनी बात नहीं कर रहा हूँ, इस वक्त देखिए इस वक्त सारी यूनिवर्सिटीज में जितने टीचर्स होंगे
0: जी,
1: उनका ये एक स्ट्रगल होगा, अगर वो अदब पढ़ा रहे हैं या वो मास मीडिया पढ़ा रहे हैं
0: जी,
1: या वो परफॉर्मिंग आर्ट्स पढ़ा रहे हैं, मेरा तो खैर इतना मसला नहीं है। आप सोचिए उस आदमी का जो शास्त्रीय संगीत किसी को सिखाने की कोशिश कर रहा है, तो शास्त्रीय संगीत उससे खूबसूरत क्या चीज़ हो सकती है
0: जी,
1: लेकिन वो जो स्टूडेंट है सीखने वाला, तो उसको बहुत से डाउट्स हैं कि मैं क्यों सीखूं इससे, इस तरह के बहुत से मसाइल हैं। लेकिन ये है, ठीक है, जो संगीत है वो तो रूह की गजा है, वो आपको अंदर से बहुत कुछ देता है, लेकिन जो बाहर से देने की चीज़ें हैं, जो आपकी सोच को बदलने की चीज़ें हैं, जो लिटरेचर करता है
0: जी,
1: कि आपको एक एस्थेटिक्स देता है, आपको एक एक ख़ास तरह का हुस्न अता करता है, आपको एक ख़ास तरह की नज़र अता करता है, और आपको एक पीस देता है, और आपको सलामती के रास्ते पे आगे ले जाना चाहता है, और सबसे बड़ी बात कि इंसानियत को एक करके देखता है।
0: बिल्कुल,
1: वरना जो रिडक्शनिज्म आजकल चल रहा है कि बस मैं हूँ, मैं हूँ, उसके बाद मेरा खानदान, उसके बाद मेरा कम्युनिटी, जात, جو خانے ہیں, تو یہ اگر کیا آپ پوری انسانیت کی بات کر رہے ہیں تو کون کر رہا ہے؟ جو کنٹینٹ کریشن کرنے والے لوگ ہیں, جو آنے والے زمانے میں فلمیں لکھنے والے ہیں, جو ڈرامے لکھنے والے ہیں, جو سیریز لکھنے والے ہیں, اگر ان کے اندر یہ نظر ہوگی تو کچھ مستقبل میں آپ امید کر سکتے ہیں.
0: جی جی, دانش اقبال صاحب, آپ نے کئی دہائیاں آکاش وانی کو دی ہیں.
1: جی,
0: یہاں بہت سارے پروڈکشنز, بہت سارے ڈرامے اور الگ الگ طرح کے, الگ الگ نوعیت کے پروگرامز, جن کے موضوعات سے لے کے جن کے اسٹائل تک میں بہت زیادہ ورائٹی ہے, ایک طرح کا تنوع ہے. تو ان برسوں میں آپ کو بہت سارے ایوارڈ سے نوازا گیا. آپ اپنے یہاں کیے گئے, آکاش وانی کے لیے کیے گئے کاموں میں سے کس کام کو, کس نوعیت کا اور کیسے ایک مثالی طور پر آپ سمجھتے ہیں کہ اسے آپ ریپرزینٹ کر سکتے ہیں یا اس کو آپ دکھا سکتے ہیں, بتا سکتے ہیں؟
1: جی جی, دیکھیے جو بھی ایوارڈ پروڈکشنز ہوتے ہیں تو بیسیکلی ایک جوری ہوتی ہے, اور جب اس کے ٹیسٹ پہ وہ چیز پوری اترتی ہے تو آپ کو ایوارڈ مل جاتا ہے. تو میرے وہ پروگرام بہت اچھے تھے جن کو ایوارڈ نہیں مل پائے.
0: اچھا, یہ دلچسپ ہے.
1: کیونکہ کیا ہوتا ہے کہ کئی بار ایسا ہوا کہ ایسی چیزوں کو ایوارڈ مل گیا کہ تھوڑی سی حیرت بھی ہوئی.
0: جی,
1: اچھا, ارے واہ, اس کو اس لحاظ سمجھا گیا.
0: جی,
1: کیونکہ وہ پروگرام بہت اوپر کا نہیں تھا. تو ایک بات تو یہ سمجھ میں آتی ہے ان پروگرام سے کہ جب آپ اپنے ذوق کے حساب سے کنٹینٹ کریشن کرتے ہیں
0: جی
1: تو آپ تھوڑے سے ایلیٹسٹ ہونے لگتے ہیں, اور پھر اس کو اتنا کنیکٹ نہیں مل پاتا. جبکہ میں یہ ہمیشہ مانتا تھا کہ جوری مجھ سے بہتر لوگ ہوتے ہیں, لیکن بعد میں پتہ چلا کہ وہ نہیں. تو ایک میں نے امرتا پریتم کی ایک مشہور کہانی کا ایک پروڈکشن کیا تھا, جو کہ میں سمجھتا ہوں کہ میرا شاید سب سے اچھے پروڈکشنز میں آتا ہو. اسے صرف اس وجہ سے ایوارڈ نہیں دیا گیا کہ ان کا ہمارے لاہور میں ایسی طوائفیں نہیں ہوتی تھیں.
0: جی,
1: تو اب یہ ان کا پرسیپشن تھا کہ طوائفیں ایسی نہیں ہوتی تھیں ان کے لاہور میں, اور ان کی عمر ایسی نہیں تھی کہ انہوں نے وہ لاہور دیکھا تھا. تو سنی سنائی بات پہ انہوں نے کہہ دیا, اور وہ ایک بہترین پروڈکشن تھا, لیکن نہیں ہو پایا. خیر, آپ کا جو بنیادی سوال تھا کہ وہ کون کون سی چیزیں ہیں جو آپ کو یاد آتی ہیں, دیکھیے کئی بار ایسا ہوا جیسے کوسی میں باڑھ آ گئی اور وہاں ایک ہیومینیٹیرین کرائسس ہو گیا, اور سیلاب میں بہت سارے لوگ جو ہیں تباہی ہوئی. تو ہم نے وہاں سے کچھ ریکارڈنگ منگائی اور اسے جو ہے ایک فیچر بنا دیا, ڈاکومنٹری بنا دی جو کہ ریئل لائف تھی, اسے ایوارڈ مل گیا.
0: جی,
1: تو اب اگر آپ مجھ سے پوچھیں کہ کیا یہ ایک شاہکار تھا, نہیں تھا. تو بہت سے ایسے پروڈکشنز ہوتے ہیں جن کی ٹاپیکلٹی اور وہ جو وقت ہوتا ہے
0: اس وقت کے المیے کو اپنی گرفت میں لے رہا تھا یہ, اس
1: ہاں مطلب وہ اسی وقت ریلیونٹ ہوتے ہیں. تو آج اگر آپ ڈاکومنٹری کو سنیں تو پھر آپ سوچیں گے اس کو کیوں ایوارڈ دیا گیا.
0: جی,
1: ہے نا, اس میں کیا ایسی خاص بات تھی؟ تو یہاں پہ جسے ہندی میں ایک بہت ہی خوبصورت لفظ ہے, اسے ہم کہتے ہیں کالجئی رچنا.
0: جی,
1: کالجئی رچنا کا مطلب یہ ہوا کہ وقت بدل جائے گا لیکن اس کی ریلیونس رہے گی,
0: جو زمانے کی تبدیلیوں کو نکارتے ہوئے
1: جی جی جی جی
0: آگے بڑھتی ہے.
1: تو اس حساب سے اگر دیکھا جائے تو میں نے قرۃ العین حیدر کے مطلب کہانیوں کے پروڈکشنز کیے, میں نے امرتا پریتم کی کہانیوں کے پروڈکشنز کیے, میں نے منٹو کی کہانیوں کے پروڈکشنز کیے, اور میں نے جو جتنے بھی بڑے ویسٹرن رائٹرس ہیں ان سب کی, یعنی کہ دوستوئسکی سے لے کے اور چیخوف سے لے کے. تو میں سمجھتا ہوں کہ یہ
0: اردو سروس کے لیے آپ نے پوری سیریز کی تھی, مجھے یاد ہے.
1: جی جی جی, لیکن ڈراموں کی فارم میں نہیں کی تھی, وہ جو ہے وہ فیچرز کی شکل میں تھی. لیکن دیکھیے میں اسے اپنی کامیابی اس لیے سمجھتا ہوں کہ ایک عام انسان جو اس وقت اتراکھنڈ میں ہے یا گجرات میں ہے اور وہ ہمارا ریڈیو سن رہا ہے, اور اسے نہیں معلوم کہ چیخوف کون ہے اور دوستوئسکی کون ہے, اور وہ ہمارا ایک ڈرامہ سنتا ہے, ٹھیک ہے, اور اس کے بعد اسے معلوم ہوتا ہے کہ ارے واہ یہ بھی ایک چیز ہے. تو یہ جو پیکیجنگ ہم کہتے ہیں کہ جو گریٹ لٹریچر کو ہم نے پیکیج کیا اور اسے عوام تک لانے کا کام, یہی میڈیا کا کام ہے. دیکھیے کہ دنیا میں بہت ہی خوبصورت چیزیں موجود ہیں, بہت ہی جیسے آپ سقراط سے لے کے اور ارسطو سے لے کے اور چاڑکیہ سے لے کے اور کالی داس سے لے کے اور اقبال سے لے کے, مطلب غالب و میر, یہ سب ہے, بہت خوبصورت ہے. لیکن سوال یہ عوام تک پہنچے گا کیسے, اور یہ کام کون کرے گا؟ تو یہ کام ہے کنٹینٹ کریشن کرنے والوں کا, یہ کام ہے پروڈیوسرز کا, ڈائریکٹرز کا, ڈرامے والوں کا, میوزک والوں کا, کہ جو ہیرے موتی ہمارے خزانوں میں رکھے ہوئے ہیں انہیں آپ لائیں اور ان کو پھر سے جو ہے چمکائیں, اور ان کو پھر سے نئے فیشن کے حساب سے, جیسے زیورات بنتے ہیں. ابھی آپ نیشنل میوزیم جائیں تو آپ کو راجپوت پیریڈ کی جویلری مل جائے گی, مغل پیریڈ کی مل جائے گی. انہیں کو اگر آپ نئی تراش کے ساتھ
0: جی

0: पितृभूमि है, मातृभूमि, मादर वतन यानी मिहन। भारत हमारी मातृभूमि है, हिंद मिहन मोस्त। भारत एक महान देश है, हिंद केश्वरे बुजुर्गीस्त। महान यानी बुजुर्ग या महीन। सब जीवों में आदमी का पद सबसे ऊंचा है, सब जीवों में आदमी का पद सबसे ऊंचा है। इंसान अशरफुल मखलूकात अस्त। तर्जुमे लफ्जी इन अस्त, सब जीवों में अज जुमले तमाम मखलूकात आदमी का पद मकाम आदम सबसे ऊंचा है, बालातरीन अस्त। यह विषय विचाराधीन है, विचाराधीन तहत बर्रसी। इन मौजू तहत बर्रसी भी बोशद विषय यानी मौजू, यह विषय विचाराधीन है। सूचना इकट्ठी की जा रही है, इत्तलाआत जमावरी मिशवत। सूचना इत्तलाआत इकट्ठी की जा रही है, जमावरी मिशवत। सूचना इकट्ठी की जा रही है। मैं हिंदी सीख गया हूँ, मैं हिंदी सीख गया हूँ, मैं हिंदी याद गिरफ्तम। आपका निमंत्रण पत्र प्राप्त हुआ, निमंत्रण पत्र दावत नौमे, पत्र यानी नौमे निमंत्रण दावत प्राप्त हुआ, वौसल गर्दित। दावत नौमे ये शुमो वौसल गर्दित, आपका निमंत्रण पत्र प्राप्त हुआ। شنوندگان عزیز همینجا درس را تمام میکنیم. خدا حافظ. به ما نامه بنویسید.
1: بله شنوندگان گرامی، امیدواریم که از پخش قسط 32 برنامه آموزش زبان هندی از طریق رادیو استفاده برده باشید و کمی برای یاد گرفتن هندی کمک گرفته باشید. البته حالا میپردازیم به ادامه برنامه و این بار اسپاتلایت برای شما پخش می شود.
2: شنوندگان عزیز، اینک توجهتان را جلب می نماییم به برنامه اسپاتلایت مبنی بر تحلیل و تجزیه تحولات اخیر در هند و جهان، تنظیم و تهیه بخش خدمات خبری آکاشوانی.